नमस्कार हजुर, नमस्कार नमस्कार यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत तथा अभिनन्दन गर्दछु। मनको आवाजमा तपाईँको त्यो न्यानो न्यानो नरम नरम सानो सानो क्युट क्युट मुठु छ नि, हो त्यही मन मुठुको लागि थुप्रै राम्रा राम्रा कोसेलीहरू लिएर तपाईँलाई भेट्न आएकी छु। के छन् भन्दाखेरि प्रसङ्ग छ, केही काम लाग्ने कुराहरू छन्, राम्रा राम्रा गीतहरू छन् होइन, अनि डेली लाइफमा हामीले अनुभव गरेका हामीले भोगेका कुरा पनि अलिअलि चर्चा परिचर्चा गर्नेछौँ। यी सबै सबै तपाईँको मनको आवाज मेरो लागि र मेरो मनको आवाज तपाईँको लागि हुनेछ। त्यसैले मनको आवाज लिएर BFBS गोर्खा रेडियोमा मन्दिर हाजिर छु। तपाईँलाई थुप्रै थुप्रै मायाका साथ न्यानो न्यानो अभिवादन र यो गीत मन्दिराको तर्फबाट तपाईँको लागि, मात्र तपाईँको लागि। आउनुहोस् सुनिहालौँ यो रमाइलो गीत।

एक पेन्टरले आफ्नो अगाडिको क्यानभासमा रङ चोपेर ब्रसहरू यसो यसो यसो यसो मात्रै दलेका थिए, त्यहाँ एउटा आकृति त बन्यो। कतिले भने के हो यो, जाओ यसो यसो रङ पोतेको मात्रै। कतिले भने वाओ कस्तो राम्रो। कतिले भने यहाँ एउटा आकृति छ जसलाई कहिले म के देख्छु कहिले म के देख्छु। हरेक हेर्ने व्यक्तिले आआफ्नो दृष्टिकोणमा हेरे, आआफ्नो दृष्टिकोणले जे देखे त्यसको व्याख्या गरे। कलाकारले एउटा सोच राखेर बनायो, हेर्ने व्यक्तिले अर्कै सोच राखेर हेरे र अर्कै चिज देखे। कला भन्ने चिजै यस्तो छ, कसले के देख्छ, कसले के सोच्छ, कसले के विचार गर्छ, कसले के पाउँछ। बस बनाउनेले बनायो, अवलोकन गर्नेले अवलोकन गरे, देख्नेले के देखे, भोग्नेले के भोगे, हरेक व्यक्तिले आआफ्नो विचार व्यक्त गरे। यो जीवन पनि त्यस्तै हो, कसैले के देख्छन्, कसैले के लेख्छन्, कसैले के हेर्छन्, कसैले के गर्छन्, तर जीवन आफ्नो हो, भोगाई आफ्नो हो, अनुभव आफ्नो हो, विचार आफ्नो हो। तर यो विचारलाई, यो अनुभवलाई, यो भोगाईलाई, यो रोजाइलाई, यो खोजाइलाई, यो सोचलाई चाहिँ मूर्त रूप दिने, लक्ष्य कहाँ हो त्यहाँसम्म पुर्याउने काम चाहिँ तपाईँको र मेरो हो। धेरै कुरा गरौँला मनका आवाजमा, साथै बस्नुहोला, राम्रा राम्रा गीतहरू पनि सुनाउँला। यो गीत तपाईँको लागि म राख्छु।

सूर्यको किरणहरूमा चाहिँ सात रङ हुन्छ अरे होइन, ती सात रङहरूको गति, लय, रङ बेग्ला बेग्लै छन्। तिनीहरूको पनि बेग्ला बेग्लै महत्त्वपूर्ण कार्यहरू छन् र वैज्ञानिक दृष्टिकोणले पनि यो सूर्यको किरणको यो सात रङको पनि ठुलो महत्त्व छ। यसका बारेमा पनि अलि धेरै कुनै दिन अध्ययन गर्ने मौका मिल्यो भने कार्यक्रममा तपाईँका लागि अवश्य नै प्रस्तुत गर्नेछु। त्यही भन्छ नि, यो संसारमा अनावश्यक चिज केही पनि छैन, हरेक चिज हुनुको पछाडि कुनै न कुनै कारण छ भन्छ नि होइन। हरेक चिजको कारण छ भने झन् सूर्यका बारेमा त कति कारणहरू होलान्। सूर्य भएन भने यो संसारको गति कस्तो हुन्छ त्यो हामीलाई थाहा छ। यसका बारेमा कति धेरै कुराहरू छन्। जे होस्, सूर्यले हामीलाई जीवन दिन्छ, हाम्रो दिन रात यसैले निर्धारण गर्छ। हाम्रो जीवनको एउटा पाटो, बोट बिरुवाका लागि भनौँ, हरेक कुराका लागि यो संसारमा सूर्य नभई हुँदै हुँदैन र त्यसैले त मानिसहरूले सूर्य देवता भनेर पूजा पनि गर्छन्। धेरै कुरा मनको आवाजमा साटौँला, बाँडौँला, साथै बस्नुहोला।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: BFBS गोरखा रेडियोमा मनको आवाज।

यति बेला तपाईँले सुनिरहनु भएको छ मनको आवाज रेडियो स्टेसन BFBS गोर्खा रेडियो, अनि तपाईँको छेउमा मन्दिरा छु र संसारको जुनसुकै कुनामा जहाँ बसे पनि हामी र हाम्रो नेपाल, हाम्रो भाषा, हाम्रो संस्कृति, हाम्रा गीत सङ्गीत हामीलाई प्यारो लाग्छ। आफ्नो गीत, आफ्नो माटोको गीत, आफ्नो ठाउँको गीत, आफ्ना कलाकारहरूको आवाज सुन्दा हामी दङ्ग पर्छौँ। तपाईँसँग इन्टरनेट छ भने तपाईँले मनको आवाजलाई BFBS गोर्खा रेडियोमा सुन्न सक्नुहुन्छ र यो

तपाईँको मनको आवाज हो। यहाँ म मेरो मनको आवाज तपाईँको मनसम्म पुर्याउने र तपाईँको मनको आवाज मसम्म आइपुगोस् भन्ने चाहन्छु। त्यसैले केही छन् भने मनको कुरालाई नलुकाउनुहोला। यसो मन फुकाइदिनु भयो भने मन्दिराको नाक पनि यस्तो फुलेर दङ्ग पर्थ्यो नि त। लेख्नुहोला। र तपाईँ हामीले देखेका छौँ, हामीले भोगेका पनि छौँ, आफ्नै घरमा नभए पनि हामीले यस्ता चिजहरू समाजमा देख्ने गरेका छौँ। अब के चिज भन्नुहोला, होइन, एउटै घरका परिवारमा पनि भेदभाव भएको, छुट्याइएको, उच नीच गरेको। एउटा परिवारकै उदाहरण दिन्छु म, एउटा परिवार छ, मैले चिनेकै परिवार हो। त्यो परिवारमा तिनजना सन्तान छन्। ती सन्तानहरूमा पनि तीन थरीका सन्तान छन्। के भएछ भने जेठो सन्तान चाहिँ मानसिक र शारीरिक हिसाबले चाहिँ अलिकति सबल हुनुहुन्न। किन भन्दाखेरि चाहिँ जब यी नारी चाहिँ गर्भवती थिइन्, उनले काम गर्ने ठाउँमा चाहिँ दुई तिनजना बच्चाहरू चाहिँ यस्तै बच्चाहरू थिए अरे कि, जो शारीरिक हिसाबले पनि मानसिक हिसाबले पनि अलिक कमजोर। डेली नै यी बच्चाहरूलाई देख्दिरहेछन्, अनि देखेपछि यिनको मनमा के आउँदो रहेछ भने प्राय यी बच्चाहरूलाई यिनले देख्दिरहेछन् र यिनको मनमा ओहो मेरो बच्चा पनि यस्तै भयो भने मैले के गर्नु, यिनको मनमा त्यस्तो विचार आउँदो रहेछ। अनि कहिलेकाहीँ देखिनन् भने पनि यति बच्चाहरू कहाँ गएछन् कुनै आज त देखिएन भनेर फेरि ती बच्चाहरूको सम्झना यिनलाई आउँदो रहेछ, अनि फेरि मनमा त्यही कुरा आउँदो रहेछ। दिन बित्दै गयो, महिना बित्दै गयो, अनि जब उनी सुत्केरी भइन्, बच्चा जन्मियो। बच्चा त सकुशल थियो। बिस्तारै बिस्तारै हुर्किँदै जाँदाखेरि यिनले जस्तो नहोस् मेरो बच्चा भनेर पिर गरेकी थिइन्, यिनको बच्चा त्यस्तै जन्मिएछ। यो मैले कुनै बनावटी कुरा भनेको होइन, यो सत्य घटना बताउँदैछु म तपाईँलाई। अनि तिनको बच्चा त्यस्तै जन्मिएछ, त्यस्तै जन्मेछ। हुर्किँदै जब जब बच्चा हुर्किँदै गयो, बच्चा त्यस्तै बोल्न नसक्ने, अलिअलि मुख बङ्गाउने, राम्रोसँग हिँड्न नसक्ने भएछ। उनलाई यति पिर पर्यो कि के भनौँ, उनी नै मानसिक हिसाबले विक्षिप्त भइन्। त्यसपछि परिवारसँग सल्लाह गरेर उनले त्यो जागिर छोड्ने मनसाय गरिन्। अनि घरका परिवारले भने त्यस्तो राम्रो जागिर छ, अर्काको कारणले जागिर छोड्ने काम नगर, बरु तिमी त्यतातिर ध्यान नदेऊ। त्यस्तै भयो, त्यो बच्चा 7 वर्ष भएपछि फेरि दोस्रो पटक तिमी गर्भवती भइन्। त्यसपछि कस्तो बच्चा जन्मियो त, कि फेरि उस्तै भयो वा अहिले राम्रो भयो, अथवा मनको सोचले के कति फरक पार्यो, म तपाईँलाई बताउनेछु यो गीतमा।

हजुर, यसै गरी समय बित्दै गयो अनि उनी फेरि गर्भवती भइन्। यसपटक चाहिँ उनका श्रीमानले उनलाई पुर्याउने ल्याउने लाने गर्न थाले। उनको मनलाई चाहिँ अलिकति डाइभर्ट गर्न थाल्यो ती बच्चाहरूबाट। अर्को बाटोबाट अफिस पुर्याउँथे र लिन जान्थे, लिएर आउँथे, ताकि अब यस्तो नहोस् भनेर, किनकि उनीहरूले डक्टरसँग पनि परामर्श गरेका थिए। यसरी अर्कोचोटि पनि बच्चा जन्मियो। अब उनीहरूको पीर त्यही थियो कि अबको बच्चा त्यस्तो नहोस्। तर कतै न कतै उनको मनभित्र उनले मैले सोचेको छैन भन्दा पनि एउटा डर पसेको थियो नि त उनको मनमा। त्यो डरका कारणले भनौँ, अथवा उनको मनस्थितिमा त्यही कुरा खेलिरहन्थ्यो कि, अथवा आफ्नो बच्चालाई हेरेर अब यस्तो नबनोस् मेरो बच्चा भन्ने हुन्थ्यो कि, के भयो थाहा छैन उनको मनस्थितिमा। फेरि बच्चा जन्मियो। बच्चा केही वर्षको भएपछि पहिलाको बच्चा भन्दा केही सबल तर पूर्ण स्वस्थ बच्चा जन्मिएन। दोस्रो बच्चा पनि त्यस्तै भयो। त्यसपछि यो परिवारमा सुख हराउँदै गयो, दुःख बढ्दै गयो। दुईटा बच्चा छन्, ती बच्चा सबल छैनन्। उनीहरू पढ्ने बेग्लै खालको स्कुलमा राखिएको छ अनि उनीहरूको घरमा उनीहरूले काम गर्न सक्दैनन्। उनीहरूलाई हेर्ने मान्छे छुट्टै चाहियो। पाहुना पासा आउँछन्, ती बच्चाको बारेमा कुरा गर्छन्, छरछिमेकीहरूले कुरा गर्छन्, भेटे जति मान्छेले के भएको, किन यस्तो, आदि इत्यादि नाना प्रश्नहरू गर्दाखेरि त्यो घरको व्यक्तिहरू सबैले नै दुःख भोग्नु त पर्यो पर्यो, र सबैभन्दा बढी विक्षिप्त ती मातापिता भए। तैपनि आफ्नो सन्तान सकेको जति खुसी दिएर, सकेको जति सुख भोग दिएर ती बच्चाहरूलाई हुर्काउन थाले। अब अन्तिम पटक एकचोटि अरू कोसिस गर्ने हो कि भनेर यति बेला चाहिँ उनले जागिर छोडिन्। घरमै बस्ने, आफ्नो बच्चाहरूलाई हेर्ने, राम्रा राम्रा पुस्तक पढ्ने, अनि उनले आफ्नो पढाइलाई चाहिँ निरन्तरता दिन थालिन् र पढ्न थालिन्। घरमा बसेर यो बच्चा जन्मोन्जेलसम्म चाहिँ जागिर छोडिन् र उनले बच्चालाई हुर्काएर आफ्नो पढाइलाई निरन्तरता दिइन्। त्यसपछि समय बित्दै गयो। यसपटक चाहिँ उनले सोचिन्, राम्रो बच्चा जन्मिन्छ, जागिर पनि छोडेको छु, मनस्थिति पनि राम्रो छ भनेर उनले आफूलाई चाहिँ सम्हाल्दै, आफू गर्भवती भएको बेलामा चाहिँ राम्रा राम्रा सकारात्मक कुराहरू सोच्न थालिन्। तर पनि कतै न कतै डर, अनि बच्चाहरूलाई हेर्थिन्, आफ्ना बच्चाहरू दिनदिनै त्यहीँ हुन्थे। अनि यसो गर्दा गर्दै बच्चा जन्मियो, समय बित्दै गयो। अब जे भए पनि अब अरू बच्चा चाहिँ नजन्माउने, घरमा सरसल्लाह भयो। फेरि 5-6 वर्ष बित्यो। तेस्रो सन्तान चाहिँ पूर्ण रूपमा सबल थिएन, तर ती दुई बच्चा भन्दा निकै नै टाठी। पहिलेका दुई छोराहरू थिए भने तेस्रो चाहिँ उनको छोरी जन्मिएकी थिइन्। अत्यन्तै चञ्चली, अत्यन्तै चुलबुली थिइन्। चल्ने हल्ने, यताउता सबैथोक गर्ने, पटर पटर बोल्ने पनि, तर शरीर भने अलिकति ती दुई भन्दा चाहिँ धेरै नै राम्रो, तर अरू सबल बच्चाहरू भन्दा चाहिँ अलिकति अझै कमजोर। त्यसपछि के भयो उनको कथा म तपाईँलाई बताउँछु मनको आवाजमा, साथै बस्नुहोला।

मनको सोच, हाम्रो विचार, हाम्रो व्यवहार, हाम्रो भित्री मनले के सोच्यो त्यसको कति ठुलो असर हुँदो रहेछ, बच्चाहरू कस्तो जन्मिए भन्ने कुरा यसै पनि थाहा भइहाल्यो। दोस्रो, जस्ता जन्मिए पनि हामीले गर्ने व्यवहार पनि एउटै परिवारभित्र पनि, चाहे आमा बाउ हुन् चाहे अरू परिवार हुन्, उनीहरूले पनि व्यवहार गर्ने तरिकामा चाहिँ व्यक्ति पछि फरक चाहिँ हुँदो रहेछ। मान्छेले एउटालाई काखा अर्कोलाई पाखा चाहिँ गर्दा रहेछन्। जति नै गर्दिन मेरा लागि समान हुन् भने पनि अलिअलि कतै न कतै धर्का भए पनि फरक चाहिँ परिहाल्ने रहेछ। त्यसमाथि झन् सबल नभइकन अलिकति असबल व्यक्तिहरू छन् भने त झन् त्यहाँ व्यवहार निकै नै फरक पर्ने गर्दो रहेछ। मैले चाहिँ यो कुरा उहाँहरूसँग नै सोधेर मैले थाहा पाएको हो। सोध्न इच्छा जागेर अनि मैले मिलाएर सोद्धाखेरि चाहिँ उहाँले सबै कुरा आफैले बताउनु भएको। यस्तो पनि हुँदो रहेछ नानी, उहाँले भन्नुभएको थियो। अब अहिले त बच्चाहरू धेरै ठुला भइसकेका छन् उहाँका बच्चाहरू, तर सानी छोरीले पनि अहिले बिए पास गरिसकेकी छिन्। अब सानी के भन्नु होइन, तर अरू नर्मल बच्चाहरू भन्दा अलिकति केही फरक छ। तर उनी पढे लेखेकी छिन्, जागिरी छिन् र उनको मनस्थिति, उनको बुद्धिमा चाहिँ कुनै कमी छैन, तेज छिन् उनी। तर शारीरिकमा मात्र अलिकति कमजोर छिन् उनी, त्यति मात्र हो। दुई अरू उहाँका छोराहरू चाहिँ घरमै बस्छन्, उहाँहरूको लागि सबै व्यवस्था छ, तर पनि आमा बाउले हेरेको जस्तो हुँदैन, उहाँहरूलाई राम्रै हेरचाह गरिरहनु भएको छ। पिर गर्नुहुन्थ्यो, हामी छौँजेल त हामीले हेर्छौँ, हामी नहुँदा यिनीहरूको अलिकति बिजोक हुन्छ कि भनेर जहिले पनि उहाँले पिर गर्नुहुन्थ्यो। जन्मिनु अगाडि पनि मेरा बच्चाहरू यस्ता होलान् कि, राम्रा भइदिए हुन्थ्यो भन्ने पिरै पिरले बच्चा त्यस्ता जन्मिए। अब जिन्दगीभर पनि यी बच्चाहरूको के होला भन्ने पिर। अब वृद्ध अवस्था छ, वृद्ध अवस्थामा चाहिँ हामी बित्यौँ भने यिनीहरूको के होला भनेर पिरै पिर। हेर्नुहोस् त जिन्दगी, मनमा शुभ शुभ विचार ल्याउँ, राम्रो बोलौँ, राम्रो सोचौँ, राम्रो देखौँ, राम्रो गरौँ भन्नेको चाहिँ किन भन्दा यस्तै नहोस्, राम्रो राम्रो कुराहरू होस् भन्नका लागि रहेछ भन्ने कुरा चाहिँ आज मैले बुझ्दैछु। त्यही भएर आफूले अनुभव गरेको, आफूलाई मनमा लागेको कुराहरू चाहिँ मैले तपाईँसँग सेयर गरेको हुँ, ताकि यो अनुभवले तपाईँलाई पनि अलिकति ए भने जस्तो होस् न भन्नको लागि मात्र हो।

अर्काको उपलब्धिमा, अर्काको सफलतामा, अर्काको उन्नति प्रगतिमा ईर्ष्या गर्छ, जसले डाहा गर्छ, जसले चाहिँ फलानुको राम्रो भयो भन्ने खबर सुन्न साथै उसको अनुहारमा निन्याउरोपन आउँछ, खुसी देखिँदैन भने त्यस्तो व्यक्ति चाहिँ डाढे, ईर्ष्यालु, लोभी हुन्छ। त्यस्ता व्यक्तिहरू कहिले पनि खुसी हुन सक्दैनन्। जो अर्काको प्रगतिमा दङ्ग पर्छ, खुसी हुन्छ, अझ प्रगति गर्नुहोस् भनेर प्रोत्साहन गर्छ भने त्यस्तो व्यक्तिको मनभित्र मन बाहिर जताततै झलल्ल बिजुली बत्ती बले जस्तै उनीहरूको मन बल्छ, उनीहरू प्रसन्न हुन्छन्। त्यस्ता व्यक्तिको सङ्गत गर्नु भन्छन् के मान्छेहरूले। अनि जसले चाहिँ तपाईँको खुसीको कुरा सुन्न साथै मनको बत्ती निभाउँछन् नि, त्यस्ता व्यक्तिहरूसँग सङ्गत नगर्दा राम्रो अरे। त्यसैले मनको उदार, मनको धनी व्यक्तिहरू बन्नु राम्रो हो, बनाउनु पनि राम्रो हो। अब म छुट्टिन्छु। स्वर्ग उपर कतै होइन, स्वर्ग तपाईँ हाम्रै घर आँगनमा छ। यो स्वर्गमा खुसी भएर बाँच्नुहोला। हवस् त, नमस्कार।